0: Sufi sings Ruh, that which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین رو نساید پیش غیر الله جبین رو اگر گردون به کام او نگردد به کام خود بگرداند زمین رو این رادیو FM 92.6 است بشنوید جهان UCP
2: And now you are going to listen an exclusive documentary on 92.6 FM UCP Ki Duniya.
3: Lahore apni saqafat aur roshniyon ke aitbar se duniya mein pehchane jane wala aisa shahar hai jiski ahmiyat ka andaaza is jumle se lagaya ja sakta hai jinne Lahore nahi takhiya wo jamya hi nahi. اور اگر آپ جاننا چاہتے ہیں لاہور کی ثقافت کے بارے میں تو اس کی جھلک قدیم لاہور میں دیکھی جا سکتی ہے. لاہور کی تاریخ 400 برس قدیم ہے. لاہور کی بنیاد راجہ لوہ نے قلعہ لاہور کے نام سے رکھی جو لوہاروں کے نام سے مشہور ہے. اس وقت لاہور شہر گرد و آلود کا نظارہ پیش کرتا تھا. جب اکبر بادشاہ نے سلطنت کی باغ دوڑ سنبھالی تو اس نے 30 فٹ کی بلند و بالا پکی اینٹوں سے مزین دیوار لاہور اور شاہی قلعہ کے گرد تعمیر کر دی. تیرہ داخلی دروازے حفاظت کے لیے تعمیر کیے گئے لیکن بدقسمتی سے 12 دروازے انگریزوں اور سکھوں کی جنگوں کے دوران تباہ ہو گئے. صرف ایک دروازہ اکبر روشنی بادشاہی مسجد اور قلعے کے درمیان ابھی بھی موجود ہے. 19th century تک یہ دروازے اپنی حیثیت مسلم رکھتے تھے. بھاٹی گیٹ پرانے لاہور کی مغربی دیوار کے ساتھ داتا دربار کے عقب میں واقع ہے. دہلی گیٹ یہ مغلوں کے لیے سب سے اہم تھا کیونکہ اس وقت دہلی ہندوستان کا دارالخلافہ تھا. جب وہ لاہور میں داخل ہوتے تو اسی دروازے سے ہوتے تھے. اسے شاہی راستہ بھی کہا جاتا تھا. کشمیری گیٹ یہ اپنے نام کی مناسبت سے کشمیر کی سمت واقع ہے. اس کے اندر کشمیری بازار واقع ہے. مغلوں کی ایک حویلی جو کہ اب ایک کالج میں تبدیل کر دی گئی اپنی نظیر آپ ہے. لاہوری گیٹ یہ بھاٹی گیٹ کے قریب ہے. یہ دشمنوں کو شہر سے دور رکھنے کے لیے بنایا گیا. روشنی گیٹ یہ شاہی قلعہ اور بادشاہی مسجد کے درمیان واقع ہے. شیرا والا گیٹ یہ شیروں کا گیٹ کہلاتا ہے. مہاراجا رنجیت سنگھ نے اسے تعمیر کیا. یہاں 2 زندہ شیر اپنے پنجروں میں پائے جاتے تھے. اکبری گیٹ یہ اکبر بادشاہ کے نام سے منسوب ہے اور اب اکبری منڈی کے نام سے جانا جاتا ہے. مستی گیٹ یہ شاہی قلعے کے پچھلے حصے میں واقع ہے جہاں قدیم طرز کے شاہی اور کولاپوری جوتوں کی خرید و فروخت ہوتی ہے. موچی گیٹ یہ موچی باغ کے داخلی دروازے پر واقع ہے اور ایک وفادار گارڈ کے نام سے منسوب ہے. شاہ عالمی گیٹ یہ مغل بادشاہ اورنگزیب کے بیٹے شاہ عالم سے منسوب ہے. اس کی وفات سے قبل بھروالا گیٹ کے نام سے جانا جاتا تھا. 1947 میں اسے جلا دیا گیا اور اب اس کا نام ایک مارکیٹ سے منسوب ہے. ٹکسالی گیٹ یہ مغلوں کے دور میں تعمیر ہوا. اب یہاں جوتوں اور کھانے کی دکانیں نظر آتی ہیں. یکی گیٹ یہ صوفی بزرگ یکی کے نام سے جانا جاتا ہے. یہ تھے لاہوری دروازے. اندرون لاہور بہت سے قدیم اور خوبصورت فن شاہکار کا مجموعہ ہے. شاہی حمام، راجہ رنجیت سنگھ کی سمادھی، مقبرہ ملک آباد، لال حویلی، مغل حویلی، نثار حویلی، حویلی میاں خان، مسجد وزیر خان، یہ سکھوں اور مغلوں کے بہترین آرکیٹیکچر کی عمدہ مثالیں ہیں.
4: شاہی حمام 1635 میں شیخ حکیم علم الدین انصاری جو کہ وزیر خان کے نام سے جانا جاتا ہے انہوں نے بنایا. اس کے اندر ٹھنڈا پانی، گرم پانی، سٹیم بات، مساج فیسلٹی، حمامی نہلایا کرتی، سب فیسلٹیز یہاں پہ ہوا کرتی تھی. اسے شاہی حمامی بولتے ہیں کیونکہ اس کے جو فیسلٹیز تھی وہ ساری رویلز والی تھی. اس کے اندر 21 کمرے موجود تھے، 8 ٹھنڈے پانی کے، 8 گرم پانی کے اور 5 سٹیم بات. اور ऊपर वाली साइड पानी हुआ करता था, नीचे हॉट गैस से जाकर फर्श को गर्म करती, ऊपर पानी ऑटोमेटिकली गर्म हो जाता। इट इज कॉल्ड हाइपोकोर सिस्टम। इसी तरह से गर्म हमाम भी था और स्टीम बाथ भी था।
3: वॉल सिटी ऑफ लाहौर अंदरूनी शहर के नाम से भी जाना जाता है। ये शहर के शुमाली सिमत में वाकई है। अंदरून लाहौर 2 लाख की आबादी पर मुश्तमिल है। शहर की दीवारें अंग्रेज गवर्नमेंट के हाथों मस्मार कर दी गईं और इन्हें 1849 में बागात में तब्दील कर दिया गया। अभी भी इनमें से कुछ के आसार बाकी हैं, लेकिन अभी तक अंदरून लाहौर तक रसाई हासिल करना इन 13 कदीम दरवाजों के बिना नामुमकिन है। पंजाब गवर्नमेंट और आगा खान ट्रस्ट वर्ल्ड बैंक के तआवुन से इसकी बहाली के लिए काम कर रहे हैं और मुगलों के कल्चर को जिंदा करने की कोशिश की जा रही है। ये थी कदीम लाहौर की एक झलक। वक्त गुजरने के साथ अल्फाज और इमारतों की सूरत में तारीख की यादें बाकी रह जाती हैं और फिर आहिस्ता आहिस्ता इमारतें मुनहदिम हो जाती हैं और सिर्फ अल्फाज ही बाकी रह जाते हैं और इसकी जगह नई इमारतें ले लेती हैं।
5: मैं आपको वर्ल्ड सिटी में टूरिज्म के बारे में थोड़ा सा बताना चाहूँगा कि हम लोग जो है वो इसको किस तरह मैनेज करते हैं। एक तो हमारा रूट है दिल्ली गेट से, मतलब अगर कोई हमें इंक्वायरी आती है कि टूर हमने करना है तो हमने किस तरह स्टार्ट करना है, उसको मैं इस तरह मैनेज करता हूँ कि दिल्ली गेट इनका मीटिंग पॉइंट होता है। उसके बाद हमारे वॉकिंग टूअर्स हैं और वॉकिंग टूअर में ये होता है कि आप दिल्ली गेट से मस्जिद वजीफा तक वॉक करते हैं। मस्जिद वजीफा तक वॉक करते हैं, इसमें कुछ मॉन्यूमेंट्स हैं, एक हेरिटेज साइट है, एक मस्जिद है। आफ्टर एक्सकवेशन जो है वो रिस्टोर हुआ है, तो लास्ट ईयर 14 जून को इसकी ओपनिंग हुई थी। इसमें दिल्ली गेट से लेकर मस्जिद वजीफा तक 1 से 1.5 घंटा लगता है वॉक करने का। और इसके बाद हमने लास्ट ईयर इसमें विंटर्स में रिक्शा राइड स्टार्ट की थी। स्टार्ट हमने की थी 5 रिक्शों से, लेकिन क्योंकि उसकी टूरिस्ट इस लास्ट सीज़न में कुछ ज़्यादा आए हैं तो हमने उसको एक्सटेंड करके 10 रिक्शे कर लिया। रिक्शा राइड के भी डिफरेंट रूट्स हैं। अगर आप दिल्ली गेट वाला रूट कर रहे हैं तो उसमें वजीफा तक आपका वॉकिंग टूर होता है और वजीफा मस्जिद से आपकी रिक्शा राइड स्टार्ट होती है। वो क्योंकि अंदर ट्रैफिक कंजेशन काफ़ी है तो वो बाहर से सर्कुलर रोड से आपको 12 के 12 दरवाजे दिखाते हुए वो आपको वापस दिल्ली गेट ड्रॉप कर लेती है।
3: कुछ यही हाल कदीम लाहौर का है। अगरचे कदीम लाहौर जदीद लाहौर में तब्दील होता जा रहा है, मगर कुछ खंडरात, मीनार और बाकियात कदीम लाहौर की सकाफत को जिंदा रखे हुए हैं।

0: ٹیبل کی، معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی،
1: جہاں بنتے ہو مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں UCP نمبر 1.
0: جب ملتی ہے لگن،
1: محنت،
0: کامیابی اور خلوص
1: تو بنتی ہے
0: UCP کی دنیا.
1: آپ سن رہے ہیں FM 92.6.
0: سنتے رہیے.
2: بسم اللہ الرحمن الرحیم. السلام علیکم معزز سامعین. ڈاکٹر کرار حیدر آپ کی خدمت میں دوبارہ حاضر ہے. آپ جانتے ہیں ہم ہفتہ وار پروگرام کرتے ہیں ایف او ایس ٹی کے تحت. ہمارے ساتوں کے ساتوں ڈپارٹمنٹس اپنے اپنے ریکارڈنگ کروا چکے. آج ہمارا آخری پروگرام ہے اور یقیناً آپ اس کو پذیرائی بخشیں گے. آج اس پروگرام میں ہم آپ کے لیے ایک سرپرائز لے کے آئے ہیں، کیونکہ ہمارے ایف او ایس ٹی کی ڈین، جو کہ حالیہ دنوں میں امریکہ تشریف لے جا چکی تھیں کچھ دنوں کے لیے، واپس آ چکی ہیں، اور ہمارے ان کی جو نعم البدل تھے، ان کے جو وقتی طور پہ کام کر رہے تھے ڈاکٹر اخیار فاروق، دونوں ہمارے ساتھ موجود ہیں. اور آپ یہ مانیں گے کہ یہ ایف او ایس ٹی کو یہ اعزاز حاصل ہے کہ ہر جدت اختراع نئی چیز ایف او ایس ٹی کی طرف سے ہی ہوتی ہے. اور آپ ضرور بتائیے گا اپنے آرا میں. میں بغیر کسی تعقف کے، بغیر وقت ضائع کیے ہوئے بڑھنا چاہوں گا اپنی ڈین کی طرف، جن کا نام ہے ڈاکٹر حافظہ رضوانہ کوثر. ڈاکٹر صاحبہ اپنے بارے میں کچھ بتائیے.
3: السلام علیکم. تھینک یو سو مچ ڈاکٹر کرار فار انوائٹنگ اس. میرا جو ہے اکیڈیمک جرنی جو ہے دیٹ واز اسٹارٹیڈ ان 2012 وین آئی کمپلیٹڈ مائی پی ایچ ڈی ان میتھمیٹکس فرام دا پنجاب یونیورسٹی. اور امیجیٹلی وین آئی ڈیفینڈیڈ مائی تھیسس ان جون، 6th of June 2012، تو 8th June کو میں نے یونیورسٹی آف سینٹرل پنجاب جوائن کر لی. تو میں جسٹ تھوڑا سا اپریشیٹ کروں گی یہ یونیورسٹی جو ہے، مجھے یوں لگتا ہے یہ میرا گھر ہے، کیونکہ جب میں نے اپنا کیریئر اسٹارٹ کیا تو میں نے 3 جگہ پہ انٹرویو دیے، تینوں جگہوں پہ میں سلیکٹ ہو گئی. لیکن جب میری باری ہے سلیکٹ کرنے کی تو آئی سلیکٹڈ یونیورسٹی آف سینٹر پنجاب فار مائی پروفیشنل کیریئر. میں نے بزنس اسکول میں اسٹارٹ کیا یونیورسٹی آف سینٹر پنجاب کے، اور میں آئی واز دا میتھ ٹیچر اینڈ اسسٹنٹ پروفیسر. ایٹ دیٹ ٹائم آئی واز ریکگنائزڈ بائی مائی ریسرچ ورک. اس وقت مجھے ریسرچ پروڈکٹیویٹی ایوارڈس بھی ملے فرام پاکستان کاؤنسل فار سائنس اینڈ ٹیکنالوجی سے. 5 years اسی طرح چلے اینڈ آئی واز پروموٹیڈ ٹو دا ایسوسیٹ پروفیسر. ان دا مین ٹائم پروڈکٹر ٹیکن دا انیشیٹو ٹو اسٹارٹ دا فیکلٹی آف سائنسز، اور ہم نے 3 ڈپارٹمنٹس کے ساتھ فیکلٹی آف سائنسز کو لانچ کیا. پہلے فزکس، میتھمیٹکس اور کیمسٹری ڈپارٹمنٹس ہم نے شروع کیے ان 2017 اینڈ آئی واز اپوائنٹیڈ ایز اے ڈین آف دیٹ فیکلٹی. اس کو بڑھاتے ہوئے ہم نے اس سے اگلے سال اس میں ADP پروگرام بھی اسٹارٹ کیے، اور پھر ہم نے زولوجی بوٹنی بھی اسٹارٹ کیا. تو یہ سلسلہ اسی طرح 3 سال تک چلتا رہا، اور ایک ساتھ ان پیرلل ایک فیکلٹی آف لائف سائنسز بھی چل رہی تھی جس میں سارے بایولوجی کے پروگرام تھے، لائک مائکرو بایولوجی، بایو کیمسٹری، بایو ٹیکنالوجی اور فوڈ سائنس اینڈ ٹیکنالوجی. تو 2022 میں یونیورسٹی کا چارٹر چینج ہوا، تو بوتھ فیکلٹی ور مرج ٹو فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی اینڈ آئی واز سلیکٹڈ ایز دا ڈین آف دیٹ فیکلٹی.
2: تھینک یو ویری مچ میم. اس پہ ہم دوبارہ تفصیل سے بات کریں گے. آپ نے اپنے جرنی کے بارے میں بتایا، اور ایک چیز جو آپ نے بتائی میرے ذہن میں، ایک ظاہر مجھے ہسٹری سے بھی لگا ہوا ہے، 6 June کا آپ نے ذکر کیا. 6 June عالمی سیاست میں بھی اور انٹرنیشنل ریلیشنز میں بھی وہ دن ہے فوج کے لحاظ سے بھی. 6 June 1944 کو جو الائٹ فورسز تھیں، انہوں نے فرانس نارمنڈی میں حملہ کر کے ہٹلر کی فوجوں سے آزاد کروایا تھا. تو آپ بھی 6 June کو یہاں تشریف لائیں، میرے ذہن میں یہ آ گیا تو میں آپ سے ذکر کر دوں. لیں جی سامعین، آپ کو اچھا لگا ہوگا، ہم بڑھتے ہیں اپنے دوسرے مہمان کی طرف، جو کہ نان ادر دین ویری فیمس ریسرچر، ویری فیمس اسکالر. ہز نیم از ڈاکٹر اخیار فاروق. اوور ٹو یو ڈاکٹر صاحب.
4: تھینک یو سر فار انوائٹنگ اس ٹوڈے. تو سب سے پہلے جو میری ایجوکیشن جرنی ہے، تو بیسک جو 8th class تک میں نے گجرانوالا ٹاؤن سے ہی میں نے کیا. پھر اس کے بعد پھر کراچی سے ساری میری ایجوکیشن، انٹرمیڈیٹ، پھر BSc آنر اور MSc میں نے کراچی یونیورسٹی سے کیا. پھر فردر اس کو ہائر اسٹڈی کے لیے پھر میں نے 2 postdoctorates کیے ہیں باہر، جو ہے جو اکیڈمی آف سائنسز فار دی ڈیولپنگ ورلڈ، اس کی فیلوشپس کے اوپر جو ہے، ون از فرام برازیل اور دوسرا جو ہے وہ ملیشیا سے ہے. تو یہ چھوٹی سی جرنی ہے میری جو ایجوکیشن کی ہے. फिर उसके बाद जो है मैंने अपना जो करियर है वो कराची यूनिवर्सिटी से स्टार्ट किया एज अ कोऑपरेटिव टीचर जो है ड्यूरिंग माई PhD. उसके बाद फिर PCSA पेशावर में चला गया, फिर वहाँ से वापस आना शुरू हुए इस्लामाबाद में PCST में सर्व किया, GC यूनिवर्सिटी लाहौर में सबसे ज़्यादा वक्त मैंने गुजारा, 10 साल मैंने वहाँ सर्व किए, वहाँ रजिस्ट्रार भी रहा, फिर उसके बाद फॉरमैन क्रिश्चियन कॉलेज में, और ये मेरी छठी है यहाँ पे, जो सितंबर मेरी बर्थडे के ऊपर मैंने ज्वाइन किया यहाँ पे 15 सितंबर 2022 जो है, तो एज अ प्रोफेसर, फुल प्रोफेसर इन केमिस्ट्री, एंड उसके साथ ही जो है वो आई एम थैंकफुल टू दी द डीन ऑफ फैकल्टी ऑफ साइंस एंड टेक्नोलॉजी. उसी वक्त ही मुझे एक दो हफ्ते के अंदर जो है मुझे एक एडिशनल चार्ज दिया गया डायरेक्टर ऑफ द पोस्ट ग्रेजुएट प्रोग्राम्स ऑफ फैकल्टी ऑफ साइंस एंड टेक्नोलॉजी, जिसके अंदर जो है तकरीबन 16 प्रोग्राम्स अभी हैं जो कि हम रन कर रहे हैं.
2: माशाल्लाह माशाल्लाह. डॉक्टर साहब तारफी कलमात का शुक्रिया. यहाँ भी मुझे एक इत्तेफाक हुआ, आपने सितंबर का जिक्र किया, सितंबर में मैं टेलीविजन पर प्रोग्राम भी करता हूँ, हम जो आपको पता है पाकिस्तान डिफेंस डे मनाते हैं 6 सितंबर को, तो आप दोनों हमारे डीन हमारे डायरेक्टर साहब जो हैं उन दोनों का इत्तेफाक किया, ऐसा ज्वाइनिंग वक्त और ऐसा महीना है जो कि एक इंटरनेशनल लेवल पे भी और नेशनल लेवल पे भी दोनों बड़े तवज्जो के हामिल हैं. अब मैं बगैर किसी वक्त ज़ाया किए डॉक्टर रिजवाना आपकी तरफ बढ़ूंगा, थोड़ा सा जानना चाहूँगा आपका जो फील्ड ऑफ रिसर्च है और फील्ड ऑफ इंटरेस्ट है उसके बारे में हमारे सामने इनको बताइएगा.
3: जी सर, मेरा एरिया ऑफ रिसर्च जो है जनरल रिलेटिविटी है, तो मैं समटाइम अपने आप को कहती हूँ कि मैं आइंस्टाइन की पोती हूँ, तो बिकॉज द थियरी ऑफ रिलेटिविटी वाज डेवलप्ड बाय द आइंस्टाइन इन 1916, तो 100 ईयर्स हो गए इस थियरी को हम लेके चल रहे हैं, और इसमें बहुत ही ज़्यादा रिसर्च वर्क है और इसके बहुत ही एप्लीकेशंस हैं एट द लेवल ऑफ द एस्ट्रोफिजिक्स एंड एस्ट्रोनॉमी. बहुत बड़े बड़े जो हैं रिसर्च स्पेस सेंटर्स काम कर रहे हैं, और जो कि जनरल रिलेटिविटी की बेस पे, उसके टेस्ट के बेस पे जो आइंस्टाइन ने थ्योरी प्रेजेंट की, इक्वेशंस प्रेजेंट की, उस पर बड़े बड़े हम रिजल्ट्स लेके आ रहे हैं, बड़ी नोवेलिटी लेके आ रहे हैं. तो नासा भी मैंने विजिट किया, तो ये जो है जनरल रिलेटिविटी सपोर्टिंग सब्जेक्ट है मैथ डिपार्टमेंट में और फिजिक्स में दोनों में. तो माई PhD वाज फ्रॉम डिपार्टमेंट ऑफ मैथमेटिक्स, उसमें एज अ रिसर्च एरिया मेरा जनरल रिलेटिविटी था. उसके बाद मैंने पोस्ट डॉक्टरेट फ्रॉम यूनिवर्सिटी ऑफ ज्यूरिक स्विट्जरलैंड से किया, तो वहाँ फिजिक्स डिपार्टमेंट में ये ऑफर हो रहा था, तो वहाँ से मैंने किया. और बल्कि आइंस्टाइन ने बहुत सारा टाइम तो वहाँ स्विट्जरलैंड में गुजारा, तो उनकी जो जिस यूनिवर्सिटी में मैं पोस्ट डॉक के लिए गई, तो उनके लिए पूरी गैलरी डेकोरेटेड होती थी, उनकी बड़ी बड़ी पिक्चर्स लगी होती थी, और बर्न में उनका घर भी था स्विट्जरलैंड के, वो भी मैंने विजिट किया. तो बहुत अच्छा, बहुत ज़बरदस्त किस्म का जो है इक्वेशन का सिस्टम जो मैथमेटिकल और फिजिकली उन्होंने ये उसको इंट्रोड्यूस करवाया है, तो मैं समझती हूँ कि हज़ारों और PhDs भी निकलेंगे, मतलब देर इज़ अ बिग मार्जिन इन द रिसर्च एरिया.
2: थैंक यू सो वेरी मच मैम, आपने बड़ा तफसीली तारुफ कराया. इससे कबल कि हम डॉक्टर अख्यार साहब की तरफ दोबारा बढ़े, हम बढ़ते हैं एक वक्फे की तरफ. गेम आ जाइएगा, सुनते रहिएगा FM 92.6 UCP की दुनिया.